मेरा नाम है आतिर अली सैयद और मुसाफत शब FM 101 इंटरनेशनल सुन रहे हैं आप। वक्त करीब आन पहुंचा है कि चंद लम्हों में आपसे इजाज़त लेनी होगी, और जाने से पहले हमेशा की तरह चंद जुमले शामिल करना चाहूँगा जो काबिश हुआ करती है कि आपकी समातों के तवस्सुत से अपने आप को समझाता चलूँ। इंसान की ज़िंदगी माजी, हाल और मुस्तकबिल, और हाल में इंसान जीता हुआ माजी के पछतावे और फिक्र फरदा, शायद यही हयात है और एक आम इंसान की यही ज़िंदगी है, यही जीस्त है। आम इंसान और करे भी क्या कि वो अपने माजी को भुला नहीं सकता और आने वाले वक्त की फिक्र उसको खाए जाती है। बहुत मुश्किल हुआ करता है किसी इंसान को ये समझाना या खुद ये समझ लेना कि हाल जो है वही सब कुछ है। जो वक्त हम गुजार रहे हैं, जो हम वक्त जी रहे हैं, सिर्फ वही हकीकत है। जो माजी हो चुका है उसको तब्दील किया नहीं जा सकता, और जो आने वाला है उसको आज जिया नहीं जा सकता। लेकिन ये सोच ही है इंसान की, ये जहन ही है जो मजबूर कर दिया करता है इंसान को इस मुश्किल में मुब्तला रहने पे। ये सोच जो इंसान को मुनफरिद करती है दीगर तमाम मखलूकात से, यही सोच, यही जहन जो इंसान को इस मकाम पर ले आया कि वो सितारों पर कमंदे डालता है, पाताल तहों तक पहुंचता है, अपनी तमकनत के दावे करता है, खुद को मनवाता है, और यही जहन है जो इंसान को मजबूर कर दिया करता है कि वो मुजमहिल हो जाए। और इंसान मुजमहिल हो जाते हैं क्योंकि वो गिरफ्त नहीं कर पाते हैं अपने ख्यालात पर। यही एक वो शय है जिस पर अगर इंसान की गिरफ्त हो जाए तो वो दीगर तमाम से मुख्तलिफ हो जाता है। वो इंसान जो दीगर मखलूकात से मुनफरिद है, मुख्तलिफ है, वो इंसानों में मुनफरिद हो जाया करता है। ये जो ख्यालात हैं, ये मजमुआ है हमारी हमारी जिंदगी का, हमारे माजी का, हमारे मुस्तकबिल का। जैसे हम अपने तसव्वुर के जोर पर अपने तखय्युल की दुनिया सजा लिया करते हैं, अपनी मर्जी से उसको जीते हैं, उससे हर्ज उठाते हैं, वैसे ही ये ख्यालात हमें कभी ऐसी दुनिया में ले जाते हैं जहां पर हमारी गिरफ्त नहीं होती है। इन ख्यालात पर हमारी गिरफ्त नहीं होती और उस दुनिया में पहुंचकर हम सिवाय खुद को तकलीफ देने के कुछ और कर नहीं पाते हैं। वो दुनिया हुआ करती है पछतावों की दुनिया। वो दुनिया हुआ करती है नदामत की दुनिया। वो दुनिया हुआ करती है ये सोचने की कि काश वक्त पलट आए, काश वो जुमले बदल जाएं, काश वो वाक्या बदल जाए, लेकिन ऐसा हो नहीं सकता। तो एक ही शय हमारे पास रह जाती है और वो है तस्लीम करना। और ये तस्लीम करना ही दर हकीकत इंसानों की हकीकत है। आजिज हो जाना, तस्लीम कर लेना, कबूल कर लेना, मान लेना। जब इंसान तस्लीम कर लेता है कि वो इंसान है और इरादा इख्तियार में वुसअत रखने के बावजूद कुछ हदूद हैं जिनसे वो तजावुज नहीं कर सकता, तो बहुत सी राहें आसान होती चली जाती हैं। इंसान को यह इरादा और इख्तियार और इसमें वुसअत शायद इसीलिए दी गई है कि वो जो चाहे वो तसव्वुर कर ले, जो चाहे उसकी आरजू कर ले, और फिर उसके बाद उसको मालूम पड़े कि कैसे सब कुछ उसके हाथ से निकल जाता है। वो मुट्ठी को बंद करता है और सब कुछ रेत की मानिंद उसके हाथ से निकल जाता है।
انسان یہ تسلیم کر لے کہ وہ عاجز ہے، وہ بندہ ہے، وہ مخلوق ہے، انسان کے اندر وہ تمام صفات رکھتی گئیں تھوڑی تھوڑی کر کے، کہ اس کو لگتا ہے کہ وہ ارادہ اختیار میں انتہائی وسعت رکھتا ہے، وہ کچھ بھی کر سکتا ہے۔ اور ایسا ہوتا بھی ہے، جب انسان کے پاس وسائل ہوتے ہیں تو وہ اکثر حد سے تجاوز کر جاتا ہے، اور وہی وقت ہوا کرتا ہے کہ اگر اس کو یہ ادراک ہو جائے کہ اس وقت میں مجھے خود کو روکنا ہے، تو وہ انسانیت کی معراج کو پہنچ سکتا ہے۔ صبر یہ نہیں ہے کہ جہاں بس نہ چلتا ہو وہاں خاموش رہ جانا۔ صبر وہ ہے کہ آپ کسی کو نیست و نابود کر سکتے ہوں، آپ طاقت رکھتے ہوں، آپ اختیار رکھتے ہوں اور خود کو روک لیں۔ اور جب یہ صبر انسان حاصل کر لیتا ہے، جب اس پر گرفت کر لیتا ہے، تو اس پر لاگو ہوتا ہے ان اللہ مع الصابرین، تب وہ اس کو نوید دیتے ہیں کہ وہ اس کو ظلمات سے نکال کر نور کی جانب لے جائیں گے، تب وہ اس کو یہ خوشخبری دیتے ہیں کہ بہت جلد کچھ ایسا عطا کریں گے کہ تم خوش ہو جاؤ گے، تب وہ اس کو بتاتے ہیں کہ ہر مشکل کے ساتھ آسانی ہے۔ جس امتحان میں رب کائنات نے ہمیں اس دنیا میں بھیج کر ڈالا ہے، وہ یہی امتحان ہے کہ ہم معاملہ کیسے کرتے ہیں، ہم محبت کیسے کرتے ہیں، ہم محبت کو محدود کر دیتے ہیں یا جتنی وسعت وہ اپنی ذات کے اندر رکھتی ہے ہم اس وسعت کا حق ادا کرتے ہیں، ہم اس کو محدود نہیں کرتے۔ اگر جیسے انہوں نے اپنی مخلوق سے محبت کی، ان کی سنت کو پورا کرتے ہوئے، اگر ہم اس محبت کو ان کی مخلوق پہ لاگو کرتے ہیں، ہمیں نفرت کرنی چاہیے، جرم سے کرنی چاہیے، مجرم سے نہیں۔ ہمیں فیل سے نفرت کرنی چاہیے، فیل کرنے والے سے نہیں۔ انسانوں کو سمجھایا جا سکتا ہے، انسانوں کو بتایا جا سکتا ہے، ان کو راہ راست پر لایا جا سکتا ہے، اور وہ بھی تو یہ کہتے ہیں کہ ہم انسان کو ظلمات سے نکال کر نور کی جانب لے جاتے ہیں، تو بس زندگی اسی کا نام ہے کہ اس نور کو سمجھ لیا جائے۔ اللہ نور السماوات والارض، تو انسان زمین و آسمان میں جو کچھ دیکھتا ہے، ہر طرف محبت نظر آتی ہے، تو پھر وہ لوگ جن کی راہ ہے محبت، جن کی منزل ہے محبت، اور جن کا راستہ ہے صراط مستقیم، اور جو لوگ ہیں انعمت علیہم والے لوگ، کوشش یہ ہونی چاہیے کہ ان کی صفوں میں شمولیت اختیار کر لی جائے کسی بھی طرح۔ اور کچھ نہ بن پاتا ہو، کچھ سمجھ نہ آتا ہو، تو بس ایک ہی شے ہے کہ جو سامنے ہے اس کو دیکھیے، اور جیسا نظر آ رہا ہے ویسا ہی دیکھیے۔ جس نے کل آپ سے نفرت کی تھی، اگر آج وہ آپ کی طرف مسکراتا ہوا دیکھ رہا ہے، تو اس کی کل کی نفرت کو بھول کر آج کا مسکرانا دیکھیے۔ جو رائے اس کے بارے میں کل قائم کی تھی، آج اس کو مسترد کر دیجیے، تو شمولیت ہو سکتی ہے شاید ان لوگوں کی صفوں میں جو اپنے حادثوں کے دکھ چھپائے مسکراتے ہیں، جو بنجر موسموں میں بارشوں کے گیت گاتے ہیں، جو تتلی پھول اور خوشبو کے موسم ساتھ لاتے ہیں، جو زخمی فاختہ کو گھونسلے تک چھوڑاتے ہیں، جو بچھڑی کونج کو پھر ڈار سے واپس ملاتے ہیں، اسے تنہائیوں میں موت کے دکھ سے بچاتے ہیں، جو شہر بے وفا میں بھی کیا وعدے نبھاتے ہیں، جو کر کے ہاتھ زخمی راہ سے کانٹے اٹھاتے ہیں، وہ جن کے ہاتھ میں دیے دعا کے جھن ملاتے ہیں، جو اپنے نام سے انسانیت کو معتبر کر دیں،
मोहब्बत की निगाह ऐसी के जर्रे को गौहर कर दें, जो पत्थर खाएं, देखें, मुस्कुराएं, दरगुजर कर दें, जो अपनी जात की परछाई से आगे निकल जाएं, किसी की आंख के आंसू सितारों में बदल जाएं, वो जिनको देख के सब दर्द के सूरज पिघल जाएं, वो जिनके अपने पांव में कई गिरदाब होते हैं मगर वो रूह की पाताल तक शादाब होते हैं, वो ऐसे लोग जो हर दौर में नायाब होते हैं, अभी वो लोग बाकी हैं, अभी वो लोग बाकी हैं। जिंदगी में जो दरकार हो तकसीम कीजिए, खुशियां चाहिए तो खुशियां बांटिए, आसानियां चाहिए तो आसानियों का सामान पैदा कीजिए, अपनी तकलीफ से राहत चाहिए तो किसी और के पांव में चुभा हुआ कांटा निकालिए, रब ताला की नेमतों और बरकतों का नजूल होगा आपकी जिंदगी पर। कुछ अच्छा लगा हो तो दस्ते दुआ जब बुलंद हो ना चीज को याद रखिएगा, और कोई बात समा खराशी का बायस बनी हो तो माजत चाहूंगा। सांसों ने वफा की तो इंशाल्लाह अगले इतवार की शब आपकी खिदमत में एक मरतबा फिर हाजिर होंगे। तब तक अपना बहुत सा ख्याल रखिएगा, अपने मेज़बान आतिर अली सैयद को अब इजाज़त दीजिएगा। अल्लाह आपका हामी और नासिर हो। अल्लाह हाफिज। पाकिस्तान जिंदाबाद।